0: to Your Road Rage.
1: Your Road Rage.
2: City FM 89.
3: اب تمام سرکاری اداروں کی پیمنٹس جیس کیش ایپ سے آسانی ہوں گی، جیسے ایف پی آر ٹیکس، ٹریفک چالان، پاسپورٹ فی، گاڑیوں کے ٹوکن ٹیکس یا نادرا فی، گھر بیٹھے جیس کیش سے، تو نہ کوئی دفتروں کے چکر اور نہ کوئی ٹائم کا ضیاع، کیونکہ تمام سرکاری اداروں کی پیمنٹس کے لیے جیس کیش ہے نا.
4: ہائر کر نیا نو فراسٹ آئی او ٹی ریفریجریٹر جس کا ملٹی ایئر فلو سسٹم دے بیلنسڈ کولنگ ہر کمپارٹمنٹ میں، اور رکھے آپ کے ریفریجریٹر کو کلین. ٹوین انورٹر ٹیکنالوجی جس سے ملے میکسیمم کولنگ اور انرجی سیونگ. نو فراسٹ نو وریز.
5: اویل اپ ٹو 50% آف ایٹ دی ڈائنرز مڈ سیزن سیل. ہری اپ اینڈ وزٹ سٹور ناؤ اور شاپ آن لائن ایٹ diners.com.pk. ٹرمز اینڈ کنڈیشنز اپلائی.
6: 1 2 3 یلو، 1 2 3 یلو.
7: ये क्या है भाई?
8: एक जैकेट, शूज हो या वॉच, जो चाहे सेलेक्ट करो. दो, जैस कैश पर ये लो से पेमेंट करो. और तीन, ये लो से अपनी पेमेंट को 3 installments में ब्रेक करो. तो क्या समझी?
9: जो चाहे खरीदो, पैसे आराम से दे दो. ये लो बाय जैस कैश.
8: अभी जैस कैश ऐप डाउनलोड करो और ये लो के थ्रू पेमेंट करो.
10: यार सीरियसली, बाटा पे 50% तक डिस्काउंट.
11: हाँ भाई, 50%, कैन यू बिलीव इट?
10: तो फिर लेट्स गो टू बाटा स्टोर्स.
12: फॉर ऑनलाइन विजिट www.bata.com.pk.
4: हायर नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर. इसकी आईओटी टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल. नो फ्रॉस्ट नो वरीज.
13: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset installment program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
14: The old commute is broken. We're just here to help you override it.
15: ABD. The rush hour. 5 to 8 p.m.
16: A new era begins.
17: City FM 89. We're playing your song.
0: You're listening to
18: Non-Stop Hits.

0: perfect antidote to your road rage. City FM 89.
1: اب تمام سرکاری اداروں کی پیمنٹس جیس کیش ایپ سے بآسانی ہوں گی، جیسے ایف بی آر ٹیکس، ٹریفک چالان، پاسپورٹ فی، گاڑیوں کے ٹوکن ٹیکس یا ناترا فی، گھر بیٹھے جیس کیش سے، تو نہ کوئی دفتروں کے چکر اور نہ کوئی ٹائم کا ضیاع، کیونکہ تمام سرکاری اداروں کی پیمنٹس کے لیے جیس کیش ہے نا.
2: The old commute is broken. We're just here to help you override it.
0: ABD, the rush hour, 5 to 8 p.m.
3: A new era begins.
4: Ek, do, teen, yellow. Ek, do, teen, yellow.
5: Ye kya hai, bhai?
4: Ek, jacket, shoes ho ya watch. Jo chahe select karo. Do, Jazz Cash par yellow se payment karo. Aur teen, येलो से अपनी पेमेंट को 3 इंस्टॉलमेंट्स में ब्रेक करो. तो क्या समझी?
6: जो चाहे खरीदो, पैसे आराम से दे दो. येलो बाय जैस कैश.
4: अभी जैस कैश ऐप डाउनलोड करो और येलो के थ्रू पेमेंट करो.
7: सिटी एफएम 89
0: ऑन द डायल. यू आर लिसनिंग टू
8: नॉन स्टॉप हिट्स.